0: रुपैयाँ गाउँका किनार भएर पनि सबै गाउँका किनारहरूबाट हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जसले मासु पाएको आँखामा मन्त्री मुख्यमन्त्री गर्ने जो औषधि त छैन हाम्रा बुढीहरूमा मासु पाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98-86-86-128 98-86-86-128 98-20-21-41 हो। मलाई एकपटक सेवा गर्दै मौका अवश्य दिनुहोला हस्। धन्यवाद।
1: आजको गुणस्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी नसम्ने, जमिन भोकको फुल्ने, ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा खराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: पहिलोका पनि लक्षण भन्छन् न भनेको। हामीले त अब पहिलो स्तरको लिएको सम्झेको त पहिलो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै गइहाल्नु मिलेन।
2: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान माथि पो धन, ज्यान नभए के धन?

Jesus, in the name.

0: को बनाउने सरकारको योजना
1: सरकारले फोहोर मैला व्यवस्थापनलाई आमदानीको स्रोत सँगै जोड्नका लागि नयाँ कानूनी व्यवस्था प्रस्ताव गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्दै सरकारले फोहोरलाई पुनः प्रयोग संशोधन प्रशोधन गरी कच्चा पदार्थ ऊर्जा र

0: विषय किसिम सेन्टर र सेकेन्डरी मार्केटलाई समेत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ।
1: नवलपुरको विदुर नगरपालिकाले बाढ़ीका कारण आमाबुवा गुमाएका बाल बालिकाका लागि छुट्टी विद्यालय सञ्चालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकालाई विद्यालयमै बस्ने खाने र पढ्ने सुविधा निशुल्क उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। विगतका कारण अभिभावक गुमाएका बाल बालिकाको पढ़ाई निरन्तरता र संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो। नगरपालिकाका विद्यालय निरीक्षक रमनाथ अनुसार बाढ़ीका कारण आमाबुवा गुमाएका बाल बालिकालाई विद्यालयमा भर्ना गरी
0: आवासीय सुविधा सहितमा छात्रावास सञ्चालन गरेका छन्। संरक्षण भइसकेको छ। केही विद्यार्थी भाइहरू त्यहाँ सबै खाइसक्नु भएको छ। तर विद्यार्थी भाइहरू उहाँको लेभल अनुसार यसरीसम्मको पढ्ने केही विद्यालयमा हुन्छ। त्योभन्दा भएका पाँच लेभलका पढाइहरू उहाँहरूको लागि नजिक भएको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चित गर्नुपर्ने छ। जसले गरेर विशेष गरी मात्रै खाने वस्तु सबै कुरा हामी निशुल्क गरेका छौँ। विद्यालयमा पढाइहरू मात्रै नभएर उहाँहरूका अन्य सहायता र बढी प्रभावित क्षेत्रका जनसुकै क्षेत्रका पनि भाग लिएर त्यो

Israel. 7. Sri Tapi Sechan, Spain. 8.

0: पुगेको छ। अर्थात निर्यात भन्दा आयात करिब 5 गुणा बढेछ। अर्कोतर्फ महँगी पनि बढेको छ। चालुमा वार्षिक मुद्रास्फीति 5.96% पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा 1.68% मात्रै रहेको थियो। यसरी हेर्दा रेमिट्यान्स र विदेशी मुद्रा संचितका कारण नेपालको बाह्य क्षेत्र सहज देखिए पनि महँगी बढ्ने र निजी क्षेत्रमा कर्जा विस्तार सुस्त हुनु आन्तरिक अर्थतन्त्रका लागि चुनौती बनेको अर्थविद चन्द्रमणि अधिकारीले श्री राजनसँग बताउनुभयो।
1: सरकारले चाहिँ गुनासा

0: सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय विकास आगामी जागतिक अनुसार उनीहरूको राजीनामा स्वीकृत समेत भइसकेको छ। राजीनामा दिनमा सचिव तहका दुई, सहसचिव तहका 14 र उपसचिव तहका 21 जना रहेका छन्। त्यस्तै अधिकृत तहका 27 जनाले पनि सरकारी सेवा छोडेका छन्। किताबखानाको विवरण अनुसार तीन महिनामा राजीनामा दिने कर्मचारी मध्ये उपसचिव र अधिकृत तहका मात्रै 143 जना रहेका छन्। सरकारले नयाँ निजामती सेवा ऐन मार्फत 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हदका आधारमा अवकाशको व्यवस्था गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढेको अनुमान गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाश पत्र पत्रिकाको उपालो आजको कान्तिपुरको प्रयोग पृष्ठमा जुम्लाको एउटै बालिकाका

नागरिकको पहिलो पृष्ठमा संहिता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधनको बहस शीर्षकमा स्त्री सुवेदीले काठमाडौँबाट लेख्नु भएको खबर छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 मध्ये जारी भएको संविधान राजनीतिक उतार चढाव आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा पनि संविधान दिवस विशेष 2083 स्थान दिइएको छ। संविधान पूर्ण कार्यान्वयनमा पार्लियामेन्ट आवश्यक शीर्षकमा खबर छापिएको छ। नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको विषय उक्त खबरमा उल्लेख रहेको छ। सामन्ती निरङ्कुश सत्यघटित तरिकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभिन्नता उत्पीडनको अन्त्य गर्दै 2072 मध्ये संविधान सभाबाट संविधान जारी भएको नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको वर्तमान संविधानले मुलुकलाई सक्रिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका रूपमा विकास गरेको विषय सकारात्मक पक्ष रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै आन्तरिक रोजगारी सृजना सरकारको प्राथमिकता शीर्षक अर्को खबर समेत रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानून र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा सरसफाई आफ्नै भवनबाट नगरपालिकाको सेवा क्षेत्रमा सरकारबाट लेखिएको खबर समेत रहेको छ। सरकारको हरिपुर नगरपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएको छ।

7,000 तर्फ से आवेदन प्रपत्र र राजनीतिक सिफारिश र सरकारको खबर परिरहेको छ भने

0: दोलखाको कालिचो गाउँपालिका पाँचलापी लामुमा केही वर्षदेखि वर्षा याममा निरन्तर पहिरो खस्दा धेरै परिवार विस्थापित भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी यातायात क्षेत्रको क्षति विवरण मार्ग शीर्षकमा अर्को खबर छापिएको छ।
1: सर्वसाधारण तथा युद्धबन्दी युवा

बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियता आधारमा

समयमै व्यवस्थापन नगरे संक्रामक रोग फैलिन सक्ने जोखिम बनेको छ।

Thank you.

Thank you.

ありがとうございます。

जस्तै 30 रुपियाँ पैसा उनीले सेभिङ गर्दा कोही बेला पर्नेछ।

Yeah.

Sí, no, pero la

Gracias.

Thank you.

Yeah.

cut. That my memory had it booked. I was not

Thank you.

si ci scrivono. Oggi è tanto di tutti, io non ci credo,

Thank you.

0: सब्जी और दूसरे लोगों से लोग हमारे पत्रकार दोस्तों को आँच पर खाना संगसंगे एक वर्षसम स्थान जाएगा। हम
1: रेडियो पूर्वाधार एफएम द्वारा सही प्रचारी संदेश
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको झुकीमा छन्। प्रसूतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको झुकिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडुल तथा शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
1: रेडियो
4: बन्द गरेको थियो।

सात बजे को नेपाली भाषाको सम्मान सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा बर्दियाबाट उत्पादित नेपाली भाषाको सम्मान सन्देश बर्दियाको साथीले फेम राजापुर रेडियो हातेमा जानकी गाउँपालिका बाँकेबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्य मुख्य शीर्षकबाट। विश्वमा डेंगू रोग संक्रमित देशमा नेपाल बत्तीसौं स्थानमा। जिल्ला स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा जनता माध्यमिक विद्यालय हड़ताल प्रथम। पोटेकोशी बाढी प्रभावितका लागि बाँसगरी नगरपालिकामा 180 क्विन्टल चामल र 10.5 लाख बराबरको राहत संकलन। विश्वमा डेंगु रोग संक्रमित देशमा नेपाल 32 स्थानमा परेको छ। शुक्रबार बाँसगरी नगर अस्पतालको आयोजनामा भएको डेंगु रोग तथा कीटजन्य रोग नियन्त्रण तथा लार्वा पेपर नष्ट कार्यक्रममा बाँसगरी नगर अस्पतालबाट प्रमोद शाहले सार्वजनिक गर्नुभएको हो। सन् 2025 हालसम्म विश्वमा 68 लाख मानिसहरूको संक्रमणबाट मृत्यु भइसकेको छ भने 4600 जना। सन् 2025 हालसम्म विश्वभरमा 68 लाख मानिसहरू संक्रमित छन् भने 4600 जनाको मृत्यु भइसकेको छ। त्यसैले डेंगू रोग न्यूनीकरणका लागि शुक्रबार डेंगू रोग तथा कीटजन्य रोग नियन्त्रण तथा लार्वा पेपर नष्ट कार्यक्रमको आयोजना गरिएको थियो। बाँसगरीको सामुदायिक पुस्तकालयबाट शुरू गरी सम्भावित पानी जम्ने ठाउँमा फोहोर जम्मा हुने, सम्भावित ठाउँमा चाहिँ पानी फाल्ने र सरसफाई गर्ने, घटै नेरामा बिहे हुँदै बजार सरसफाई गरी फेरि बाँसगरी सामुदायिक पुस्तकालयमा आई समापन भएको थियो। बाँसगरी नगर अस्पतालको आयोजना बाँसगरी नगरपालिकाको समन्वयमा भएको डेंगू रोग तथा कीटजन्य रोग नियन्त्रण तथा लार्वा पेपर नष्ट कार्यक्रममा जनस्वास्थ्य निरीक्षक बलबहादुर चौधरी जापानिज इन्सेफ्लाइटिस रोग भनेको के हो, यो रोग कसरी छर्छ र जापानिज इन्सेफ्लाइटिस रोग न्यूनीकरणका लागि भइरहेको प्रयासको बारेमा जानकारी गराउनु भएको थियो। त्यसै गरी बाँसगरी नगर स्वास्थ्य शाखा की जनस्वास्थ्य निरीक्षक सुनिता गिरीले मलेरिया रोग र स्क्रेप्स रोग तर सर्पको टोकाईबाट कसरी बस्ने, सर्पले टोकेकाले उपचार कहाँ गर्ने

छ। हालबाट नम्बर पाँचबाट 1,37,000 नगद र 23 क्विन्टल चामल, वडा नम्बर दुईबाट 2,21,000 क्विन्टल चामल र 87,985 रुपियाँ नगद, वडा नम्बर चारबाट 2,23,000 क्विन्टल चामल र 1,49,010 रुपियाँ, त्यसै गरी वडा नम्बर छबाट 88,950 रुपियाँ नगद र 2,23,000 क्विन्टल चामल संकलन भएका छन्। वडा नम्बर तीनबाट 2,37,000 क्विन्टल चामल, वडा नम्बर आठबाट 11,500 क्विन्टल चामल र वडा कार्यालयबाट 50,000 नगद, वडा नम्बर नौबाट 24 क्विन्टल चामल र 1,07,370 रुपियाँ नगद संकलन भएको छ। उक्त संकलित नगद र जिन्सी वितरणका लागि नगर उपप्रमुखको संयोजकत्वमा समिति बनाई बारी पीडितको घरमा गई अनुगमनको क्रममा देखिएको समस्या अनुसार राहत वितरण गर्ने पनि भाषी नगर स्तरीय विपद व्यवस्थापन समितिले निर्णय गरेको छ। गाउँ बस्तीबाट राहत संकलन गर्ने काम जारी रहेको वडाध्यक्षहरूले जानकारी दिनुभएको छ। बाँसगढी नगरपालिकाभित्रका 12 जना नागरिक अहिलेसम्म पनि बेपत्ता रहेका छन्। बर्दिया जिल्ला स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा बटुवाताल जनता माध्यमिक विद्यालय बटुवाताल प्रथम भएको छ।

Thank you.

0: अलिकति छप्पन प्रतिशतको कारणमा सभाहरू अनुले यसको जोखिम कम्प्युटर रहेको देखाउँछ। त्यसैले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्ने नदिनतर्फ ध्यान दिन आवश्यक देखिन्छ।
1: सरकारले भारत चीन र अमेरिका सहित 13 मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री भरत शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्री परिषदको बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका र नेतृत्वकारी भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्री श्री सिर खन्नाले विभिन्न क्षेत्रका योग्य र अपर व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको जानकारी दिनुभएको छ। सिफारिस गरिएका राजदूतको नाम अब सरकारले संसदीय सुनवाईका लागि संघीय संसदमा पठाउनेछ। संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकहरूमा सहमतिका लागि हिजोमा पठाउने सरकारको कार्यपालिका रहेको छ। सम्बन्धित मुलुकबाट हेर्नु प्राप्त भइसकेपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत पदमा नियुक्ति गरिने कानूनी व्यवस्था छ। मन्त्री परिषदको निर्णय अनुसार भारतका लागि डाक्टर विश्वनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण दास शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जन थापा राजदूतमा सिफारिस भएका छन्। संयुक्त अधिराज्य बेलायतका लागि अवकाश प्राप्त प्रधान सेनापति गौरव शमशेर जबरा, जापानका लागि जिङयान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्रातिस यचनको नाम सिफारिस गरिएको छ। त्यसै गरी जर्मनीका लागि सारू जोशी, ओमानका लागि डाक्टर पद्याक्षी राणा, मलेसियाका लागि चुरामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मुनचन झा र सऊदी अरेबियाका लागि गिरबहादुर सुनारलाई राजदूतको रूपमा सिफारिस

छ। तिमी किन डराएको? मलाई माया गर्छौ भने त्यति त गर्न सक्छौ नि साथी। यस्तो कुरा आफ्नो मन परेको व्यक्तिले भन्यो भने के गर्ने? तयार छ, कुनै त सिफल छ, तर तिमीलाई मनपर्छ। अझै म तयार छैन जस्तो लागिरहेको छ। त्यस्तो बेला पत्नीको कुरा मान्नु पर्छ कि आफ्नो मनको कुरा सुन्नु पाइन्छ? सुनिरहेका छौ मायाको ठिक छैन मन। आज हामी यो प्रश्नको जवाब

0: त्यस्तो भन्ने पात्र चाहिँ हाम्रो समाजमा न माया गर्ने पात्र हुन्छ न त्यो यसको बारेमा अलि मलाई त्यस्तो थाहा भएन।
1: आफ्नो हृदय कसरी बुझ्ने सुनौ।

0: पछि अब हामीले चाहिँ मूल भन्न सक्नुपर्छ होइन त्यतिखेर चाहिँ अहिले मलाई असहज भइराखेको छ अहिले म प्राणमा होइन तुरुन्तै निर्णय लिनुभन्दा पहिला चाहिँ होइन अहिले चाहिँ म पढ्दिन केही समय चाहिन्छ मलाई भनेर हामीले त्यो कुरा नै भन्न सकिन्छ यदि बारम्बार हाम्रो चाहिँ जवाब नै आयो भने चाहिँ हामीले सम्बन्धित निकायमा जानकारी गराउन सकिन्छ त्योभन्दा अगाडि चाहिँ हामीले आफ्नो विश्वासीय पात्रहरूसँग भनेर पनि हामीले चाहिँ सल्लाह सुझाव लिएर चाहिँ हामीले अगाडि बढ्न सकिन्छ
1: तर अर्को सिचुएसन छ जाउ तिमीले अहिले म तयार छैन भन्यौ पार्टनरले जवाब दियो तिमीले मलाई ट्रस्ट गर्दैनौ सबै रिलेसनसिपमा यस्तो हुन्छ एकपटक मात्रै त हो अब के गर्ने अरू साथीकै कुरा सुनौ
2: यदि सानो सम्पर्क गर्यो भने त महिलालाई पनि अप्ठ्यारो हुन्छ पुरुषलाई पनि अप्ठ्यारो हुन्छ आफ्नो फिलिङ्सलाई आफैमा कन्ट्रोल गर्न सक्नुपर्छ
3: यसको बारेमा हामीलाई विद्यालयमा पनि हल्का धेरै त भन्दैन हल्का फुल्का भनेर भन्छन् तर समाजमा चाहिँ यो बारेमा हाम्रो उमेर अवधिको किशोर किशोरीहरूलाई कहिले पनि
4: भन्दैन
1: कहिले काहीँ फेसर धम्की दिएर मात्रै हुँदैन यस्ता कुरा पनि कसैलाई मन नहुँदा र भन्न बाध्य पारे प्रेसर गर्न सक्छन् यस अवस्थामा के याद राख्ने त फेरि पनि महिला तथा बाल बालिकासँग प्रमुख यशोदा थापाकै सुझाव सुनौ
0: अब यो भावनात्मक दबावहरू आउँछ होइन त्यो चाहिँ एउटा भावनात्मक दबावलाई चाहिँ हामीले मायामा परिणत गर्ने अब यो माया भन्ने कुराहरू चाहिँ हामीले सेक्स नै गर्नुपर्छ भन्ने पनि छैन हो त्यसैले चाहिँ यी कुराहरूलाई चाहिँ हामीले यदि विश्वास छ भने मैले भनेको कुराहरू अथवा प्रमाण देखाएर होइन प्रमाणको आधारमा मैले भनेको आधारमा चाहिँ मैले विश्वास गर्छ भने अब ती कुराहरूलाई चाहिँ हामीले सम्बन्ध बलियो बनाउनको लागि अथवा उसले बेटाको सहमतिको आधारमा हामीले अगाडि बढ्यौँ भने चाहिँ भविष्यलाई उन्मुख बनाएर उहाँले अगाडि बढ्न सक्नुहुन्छ यदि अब जवाब प्रयासले म गर्दैछु कि भन्ने कुरा चाहिँ आफूले पहिला चाहिँ आफूले सोच्नुपर्ने हुन्छ
1: त्यसो भइसकेपछि आजको कुरा एकदमै सिम्पल छ पात्र तयार छ भन्दैमा तिमी पनि तयार हुनुपर्छ भन्ने छैन माया छ भन्दैमा सेक्स गर्नुपर्छ भन्ने छैन रिलेसनसिप बचाउनका लागि आफ्नो मन विरुद्ध निर्णय गर्नुपर्छ भन्ने पनि छैन आफ्नो मनले कहिले पहिला भनिरहेको छ भने त्यो कुरा भन्न पाउनु तिम्रो अधिकार हो सम्मान गर्ने ठाउँबाट नै स्वस्थ सम्बन्ध सुरु हुन्छ यस्तै मनमा राखिएका प्रश्नको सही कुरा खोज्दै फेरि भेट्नेछौ तिमी सुनिरहेका थियौ मायाको फ्रिडम वन अहिलेलाई म मेरो पनि बिदा हुन्छु नमस्ते बाई बाई
5: यो कार्यक्रम बीबीसी मिडिया एक्सन र नानी इन्टरनेसनलको सहयोगमा रेडियो जनता

0: od Borisa do Nathanke, Woodsor of the Travel to Kimberton. Prosobit to Tatayari Kana, Junk Food, Tatati Paka Kanaba, Sodium Dehave Nuda, Mutubo Ojokim, Maramigosha. This is also from the Tanayu Tabiki, then it passed cram some more noon seven to room, who broke the money, Sala Giacosa.
1: Name it through my head, there are standing there only, Mutu Sustavano, Madokosa.
0: संतुलित भोजन पर्याप्त नींद सकारात्मक सोच एवं चिंता तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गर्नु।
0: चिसो पदार्थ माछा मासु कम खाउ। खानामा पत्ता र फलफुल खाउ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन बिताउ।
1: भिडियो गर्नुहोला।

Gràcies.

किसानीलाई त्यो

Thank you.

0: మానవులు చెప్పినట్టు
1: అహంకారం చేసి

Thank you.

0: ശരി പറയാം അതുപോലെ
1: Thank you.

0: Santa Violencia.
1: Yes,
0: ma'am.

Y un cuadro es un cuadro. Somos el cuadro de Mr. Beast.

Gracias.

0: నువ్వు ఆత్మ కలుగు.
1: మాట్లాడుతూ
0: స్వచ్ఛం మన టేస్ట్ అనుకుంటాం.

Всякого.

I'm going to go to the next one.

0: सामाजिक समस्या पढ़ाईमा असर पुर्याउन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। अध्यापकले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

Sí, la gente se entra a la vez.

चाहिँ त्यसलाई तपाईँको लोभ देखायो मानिसलाई बेसीको दरको साथ साथ घटनाहरू तिमीले पर्दैछन् यात्राद्वारा कामको लागि कतै जाँदै हुन्छ भने विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस् आफ्ना कागजात सुरक्षित राख्नुहोस् र कुनै शङ्का लागेन तुरन्त नजिकैको सुरक्षा कर्मीलाई जानकारी दिनुहोस् आपत्कालीन अवस्थामा कमी कल गर्ने नेपाल प्रहरी 100 वा 11 मानव व्यक्तिगत युद्धको ब्युरो 11 77 तथा बाल हेल्पलाइन

Thank you.

Dimitri. Mon ami, comment que les femmes de notre sœur, tous

Santa Ana. Dios habla de cometido.

Sí.

पिंच चौधरी नेपालक सिंहसंहार परिषद नामक जल तथा मौसम विज्ञान विभाग गैरका अथवा जल मनसून वायुको प्रभावले देशको धेरै समय केन्द्रमा पानीमा प्रत्यागिन रहेश प्रदेशको गण्डकी प्रदेशको एक दुई ठाउँ कल केन्द्रमा 150 मिलिमिटर से ढेर साथै कुल वर्षा मापन गरिएका ब्यास फर्मा वर्षा मापन हुन अधिकांश क्षेत्रमा 70 से कम वर्षा मापन गरिएका सबसे ढेर

ساتھ میں کہا

0: কিলোর পরে
1: সরকারি সংস্থা

अवसर उपचार गर्ने गर्छौँ। हात खुट्टा झम्कने विषाक्त चिजले रोकेर सबैको अवसर उपचार गर्ने गर्छौँ र हामी अवसर उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्ने एकपटक सेवा गर्ने मौका

झुकिन छन्। प्रशोधित तथा तैयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले

0: स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भइमुख बाँकीले नसा च्यातिएर हात खुट्टा नसल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्विपमेन्ट थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्विपमेन्ट थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसोडी 5 बाँसोडी

Thank you.

मेरो चौथै घरभित्र आजपुर नगरपालिका बिरुवाको पालिकाको करिब 16,000 हेक्टर कृषि योग्य जमिनमा सिंचाई सुविधा पुगाएर आजपुर सिंचाई प्रणालीका सुधार तथा आधुनिकीकरण शुरू भइरहेका एसियाली विकास बैंक सहयोगमा सञ्चालन वितीयगत सिंचाई आधुनिकीकरणमा वृद्धि आयोजनामा 4,58,000 करोड 95,00,000 रुपियाँ लगानी वृद्धिमा 2025 जुनमा सम्झौता पूरक आयोजना 2030 सम्ममा सम्पन्न गर्न लक्ष्य लिएका 3 चरणमा सञ्चालन आयोजना अन्तर्गत ठेक्का मार्फत निर्माण कार्य वृद्धिगत राजपुर सिंचाई व्यवस्थापन कार्य चलाइएका आयोजना प्रणाली लगायतको पानी व्यवस्थित रूपमा नगरमा प्रभाव कराएका पशुपक्ष सिंचाई सुविधा उपलब्ध गरिन तथा कृषि उत्पादन बढ़िन लक्ष्य लिएका कार्यालयका सूचना अधिकारी तथा प्रमुख डिभिजनल इन्जिनियर विक्रम राईको अनुसार चार गाउँको नयाँ गाउँमा पानी विकास संरचना निर्माण सम्पन्न गर्दा कर्णाली नदीमा 2 किलोमिटर तटबन्ध निर्माण शुरू भएका कलसे बारु ठिक्रेना संरचना निर्माण आयोजना अन्तर्गत छुटपुटी कुलबाट मुहरासम्म पानी ल्याएर 800 मिटर नम्बर पक्की

पिटेको पात्र छ तर बहादुर शाहले आयोजना सम्पन्न गर्न पाछ प्रणालीको पानी बसन्तपुर क्षेत्रसम्म पुगाए सहज बिना पटेकोबाट हरेक वर्ष अध्ययन महिना क्रम किसान जोखिममा र पर्ण अवस्थाको अन्त्य बिना अपेक्षा व्यक्तिबाट कार्यजनासम्म सम्पन्न हुन पार्छ। बाजपुरको उद्योगबाट हजार किसान लाभान्वित हुन तथा कृषि उत्पादन किसानका आमदानीको खाद्य सुरक्षामा सकारात्मक प्रभाव पर्न अपेक्षा गरिएका ठाकुरबाट नगरपालिका छाडा पशु चौपाय व्यवस्थापनसँग प्राङ्गणिक मूल उत्पादन प्रणाली उसमा आर्थ परिरहेका किसानका अन्न पानी जोगाइन अब रासायनिक मलको अभावमा कुछ हदसम्म पूर्ति गर्न उद्देश्यले नगरपालिका गौशालामा उत्पादन से सोर्गम नगरपालिका वडा नम्बर छ वनपट्टीमा व्यवस्थित गौशाला निर्माण गरेको करिब 400 हो। वडा नम्बर 4 खैरान गौशालामा करिब 300 छोरा पशु चौपाया व्यवस्थापन गर्दा नगरपालिकाका अनुसार 4 ठाउँमा भएको करिब 800 गैयाका संरक्षण उद्योगहरूमा गौशाला व्यवस्थापन पार्छ। किसानको नबाली बस्नका सँग गोबर मर समेत उपलब्ध हुन्

0: राष्ट्रीय जनावर कैयाको संरक्षण सँग गौशालामा चाहिँ प्राङ्गणिक मल उत्पादन गरेका किसान फल उपलब्ध गरेर हो आमदानी से छोड्दा योजना अदालत पटेलवाटी नगर प्रमुख तिलकराम रमसालको साथ सभा पशु व्यवस्थापन नगरपालिका वार्षिक करिब 60 लाख रुपियाँ खर्च गरिएका गौशाला व्यवस्थापनका लागि कार्यविधि बनाएका सदस्य उद्देश्य सहकारी संस्था हो विकास सहकार्यमा पशुपालनमा उत्पादन से छोड उपभोक्ता समितिका अध्यक्षमा अश्वरूप कलम थारा दोस्रा कार्यकालका निर्वाचित निर्वाचितबाट मधुबन नगरपालिका 152 नगरपालिका नौका करिब 1500 बिघा क्षेत्रफलमा सिंचाई सुविधा दुवै 13 समितिका निर्वाचनमा थारू 56 मत प्राप्त गरेका आफ्नो प्रतिस्पर्धी जगत प्रसाद चौधरीमा विश्व प्रति विजय विद्यापीठ चौधरी 36 मत पहिलोमा हुसेनका सचिवमा राजेन्द्र कुमार योगी 53 मत सहित निर्वाचित हुनुभएको उहाँको प्रतिस्पर्धी रमेश रिजाल 37 मत पहिलोबाट निर्वाचन अधिकृत रुद्र खड्का जानकारीबाट निर्वाचनमा 2 मत बताउँदै समितिमा ठाकुर बाबा नौकर 5 ठाउँ मतदान 6 गएका 11 गाउँबाटले मुनाम सृजना मतदाताहरूबाट उपाध्यक्षमा सीता चौधरीको सदस्यमा नरबहादुर थारू सह सचिवमा मीना थारू चरणपुरबाट 11 गाउँको प्रहर समितिको पदेना सदस्य रहन व्यवस्थाहरूमा नवनिर्वाचित समितिका कार्यकाल 3 वर्ष रहनबाद कुमार 3 गते अर्थात संविधान दिवस नेपालमा संविधान जारी हुनेर 11 वर्ष पुरा हुँदा 2075 साल कुमार 3 गते जारी हुनेर नेपालको संविधानले नागरिकका मौलिक हक अधिकार तथा नैमित समुदायको अधिकारहरूमा संवैधानिक रूपमा सुनिश्चित क्रमता तर संविधानमा उल्लेख हुने अधिकार व्यवहारहरूमा तथा कार्यान्वयन हुँदा विशेष गरिका किसान तथा सर्वसाधारणका संविधानमा से प्राप्त अधिकार र सेवा सुविधाका अनुभूति कथ्याहरूबाट यो विषयमा संघीय अविष्कार रिपोर्ट छ नि
1: किसानले देख्नु कि प्रतिपूर्ति

0: विशेष विधेयक आज प्रहित गर्न पटोराबाट सामाजिक विकास समितिको सभापति जन्मराज पाठक अध्यक्षतामा कार्यक्रममा प्रदेश सभामा यस विधेयक समितिमा प्रचार पार्षद पहिलो चरणमा सभापञ्चायत छलफल विगत जानकारी कार्यक्रमको उहाँ विधेयकहरू अन्तिम रूप दिन आफ्नै चरणमा छलफल आवश्यक पटोराबाट कार्यक्रममा अधिवक्ता तथा पत्रकार रामभरि ओझा विधेयकमा प्रस्तावित व्यवस्था बारे सहजीकरण गर्न संसदीय मामिला पत्रकार समाजका सहकारी तथा संसद सहयोग परियोजना युएनडिपीको सहयोगमा कार्यक्रम आयोजना गरिरहेको यी खबर राष्ट्रिय समाचारको पारे बिन्दु शेख
1: संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिने परराष्ट्र मन्त्री सुशील खनाल नेतृत्वको नेपाली टोली लगायत अमेरिकाको निम्न प्रस्थान गर्दैमा परराष्ट्र मन्त्रालयको अनुसार मन्त्री खनाल महासभाको उच्च स्तरीय सत्र अनुसार अन्तर्गत विभिन्न उच्च स्तरीय कचहरी सहायता

0: सचिव अमृत बहादुर राय तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीले सहभागी हुनुभयो।
1: राष्ट्रीय समाचार सुन्दा हाम्रो सन्देशको समय उनी लागेका हाम्रो सन्देश रहेनछ पहिला मुख्य मुख्य सन्देश थिएला से प्रभावित नागरिक कल्याण पास गरी नगरपालिका वडा नम्बर 9 140,370 रूपियाँ नगद सहित राहत सामग्री संकलन फिर्ता संयुक्त राष्ट्र 81 महासभामा भाग लिएर परराष्ट्र मन्त्री सुशील खनाल नेतृत्वका टोली नेपाली टोली अमेरिकाका निवास प्रस्थान गरेका। अब खमा सन्देश अथवा काल बिहान 7 बजे नेपाली भाषा खमा सन्देश लेखाइनेपाटी तब समग्र समाचार कक्षका सत्र सङ्गठन अन्तर्गत सङ्गठनका टोली सम्पर्क क्यामरामा रमेशसँग सङ्गठन बिन्दु कुमार प्रविधा हेतु रेडियो प्रभाव सुन्थे।

सुखी भनिन्छ। मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भने खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।

0: गर्छ। तिमी किन डराएको? मलाई माया गर्छौ भने यति त गर्न सक्छौ नि। साथी, यस्तो कुरा आफ्नो मन परेको व्यक्तिले भन्यो भने के गर्ने? भन्न तयार छ, प्रेमेजन्सी पनि छ, तर तिमीलाई मनबाट अझै म तयार छैन जस्तो लागिरहेको छ। त्यस्तो बेला पत्नीको कुरा मात्रै पर्छ कि आफ्नो मनको कुरा कस्तो चाहिन्छ? हाल साथीहरू, तिमी सुनिरहेका छौ मायाको टोपी नम्बर। आज हामी एउटै प्रश्नको जवाब खोज्दैछौ, पार्टनर तयार छ भन्नेमा म पनि सेक्सका लागि तयार हुनै पर्छ त। पहिला हाम्रो साथीहरूका कुरा सुनौ।
1: यसमा चाहिँ दुवैको सहमति हुने एकदमै जरुरी छ, किनकि मेरो सहमति नै छैन भने अब उसले त गुरस्ती गर्ने कुरा पनि भएन। त्यसलाई म नाइले भन्छु।
2: त्यस्तो भन्ने पार्टनर चाहिँ हाम्रो समाजमा न माया गर्ने पात्र हुन्छ, न त्यो यसको बारेमा अलि मलाई त्यस्तो थाहा भएन।
1: छोडिदिन्छु जस्तोमा त, किन त्यस्तो भन्यो न भेट नगर्नु
0: नराम्रो। कहिले काहीँ म चाहन्छु कि चाहन्न भन्ने मात्र हुँदैन, मनमा त्यो डर पनि चलिरहेको हुन्छ। ऊ रिसायो भने, मलाई माया गर्दैन भन्यो भने, रिलेसनसिप नै तोडिदिन्छु भन्यो भने, त्यस्तो बेलामा हामीले आफ्नो निर्णय कसरी बुझ्ने? सुनौ बाँसकरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापाको सुझाव।
1: आफ्नो तयार छ अब सेक्सको लागि, म चाहिँ तयार छैन, तपाईँ चाहिँ तयार हुनुहुन्न भनेपछि अब हामीले चाहिँ हुन्न भन्न सक्नुपर्छ होइन। त्यतिखेर चाहिँ अहिले मलाई असहज भइराखेको छ, अहिले म चाहन्न होइन, तुरन्तै निर्णय लिनुभन्दा पहिला चाहिँ होइन, अहिले चाहिँ म गर्दिनँ, केही समय चाहिन्छ मलाई भनेर हामी त्यो कुरा नै भन्न सकिन्छ। यदि बारम्बार हाम्रो चाहिँ जवाब नै आयो भने चाहिँ हामीले सम्बन्धित निकायमा जानकारी गराउन सकिन्छ। त्योभन्दा अगाडि चाहिँ हामीले आफ्नो विश्वासी र पात्रहरूसँग भनेर पनि हामीले चाहिँ सल्लाह सुझाव लिएर चाहिँ हामीले अगाडि बढ्न सकिन्छ।
0: माया एउटा कुरा, रेडी नै सबको कुरा, तर पार्टको सिचुएसन सोचौ। तिमीले अहिले नै म तयार छैन भन्यो, पार्टनरले जवाब दियो, तिमीले मलाई ट्रस्ट गर्दैनौ। सबै रिलेसनसिपमा यस्तो हुन्छ, एकपल्ट माथि त हो, अब के गर्ने? अरू साथीकै कुरा सुनौ।
1: हजुर त हुँदैन, यदि सालैमा एउटा सम्पर्क गर्यो भने त महिलालाई पनि अप्ठ्यारो हुन्छ, पुरुषलाई पनि अप्ठ्यारो हुन्छ, आफ्नो फिलिङ्सलाई आफैमा कन्ट्रोल गर्न सक्नुपर्छ।
2: यसको बारेमा हामीलाई विद्यालयमा पनि हल्का धेरै त भन्दैनन्, हल्का कुरा भनेर भन्छन्, तर समाजमा चाहिँ यो बारेमा हाम्रो उमेर अवधिको किशोर किशोरीहरूलाई कहिले पनि

0: हामीले मायामा परिणत गर्ने अब यो माया भन्ने कुराहरू चाहिँ हामीले सेक्स नै गर्नुपर्छ भन्ने पनि छैन हो। त्यसैले चाहिँ यी कुराहरूलाई चाहिँ हामीले यदि विश्वास छ भने मैले भनेको कुराहरू अथवा प्रमाणदेखि होइन प्रमाणको आधारमा मैले भनेको आधारमा चाहिँ मैले विश्वास गर्छ भने अब ती कुराहरूलाई चाहिँ हामीले सम्बन्ध बलियो बनाउनका लागि अथवा कुनै दुईटाको सहमतिको आधारमा हामीले अगाडि बढ्यौँ भने चाहिँ भविष्यलाई उन्मुख बनाएर उहाँले अगाडि बढ्न सक्नुहुन्छ। यदि अब गलत चाहिँ म गर्दैछु कि भन्ने कुरा चाहिँ आफूले पहिला चाहिँ आफूले सोच्नुपर्ने हुन्छ।
1: त्यसो भए साथी आजको कुरा एकदमै सिम्पल छ, आफ्नो तयार छ भनेमा तिमी पनि तयार हुनै पर्छ भन्ने छैन, माया छ भनेमा सेक्स गर्नुपर्छ भन्ने छैन, रिलेसनसिप बचाउनका लागि आफ्नो मन विरुद्ध निर्णय गर्नुपर्छ भन्ने पनि छैन, आफ्नो मनले अहिले होइन भनिरहेको छ भने त्यो कुरा भन्न पाउनु तिम्रो अधिकार हो। सम्मान गर्ने ठाउँबाट नै स्वस्थ सम्बन्ध सुरु हुन्छ। यस्तै मनमा आएका प्रश्नको सही कुरा गर्दै फेरि भेटेछौ। तिमी सुनिरहेका थियौ मायाको टोल फ्री नम्बर। अहिलेलाई म मिली पनि बिताउँछु।

Nice.

de la calle, solo tiene que ir a coger un carro y a mis

0: विद्वान सदर तथा पुल सुचारू र आपतकालीन प्रसारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। संसद निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र कोविन्दले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवा हुनुपर्ने बताउनुभयो।
1: यो नागरिकता सपना आशा अपेक्षा र अधिकारको साझा प्रतिक्रिया हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई त्यस्तो गहिरो अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधानप्रति आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जन उत्तरदायी पारदर्शी क्रियामुखी नागरिक सर्वोच्च प्रणाली स्थापित गर्ने सरकार

पार्टी कार्यालय च्यासरमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ्न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास गरिरहेको भए पनि त्यस्तो प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब त्रिपुरा जिल्लाले चालु गर्ने बाध्यता हट्नु भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मध्यप्रदेशक बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ। कार्यान्वयनमा जाँदै गृह मन्त्रालयका प्रवक्ता आनन्द कफलेले

0: यस्तो नेपाल प्रिमियर लीग एनपीएल को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी रायन्स र सदरपश्चिम रोज बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछ। पहिलो खेलमा विराटनगर किङ्सले जितौं रायन्स सँगै खेल्दा दोस्रो खेलमा कर्णाली यस र जनकपुर वोल्टर्स
1: सामान्य हुनेछ।

Grazie.

0: pájaro y guardia.
1: Bu konuda bir şey

0: kaldı.
1: Is like as if

Thank you.

Sí.

Thank you.

Gràcies.

नगर पालिका क्षेत्र भित्र जमीन वर्गीकरण गर्न

0: 综艺不加一上的意思。
1: Thank you.